नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म थ्रिसियर कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

नमस्कार, आज विक्रम सम्वत 2083 साल जेठ 21 गते बिहीबार जेठ कृष्ण पक्षको चतुर्थी तिथि थियो आज। तदनुसार ईस्वी सम्वत 2026 साल जुन महिनाको 4 तारिख, नेपाल सम्वत 1146। आजको दिनमा दुईवटा दिवस पनि परेको थियो। एउटा थियो 2063 साल जेठ 21 गते नेपालको संसदले घोषणा गरेको जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस। यस दिवसलाई 2068 सालदेखि मनाउन थालिएको थियो। अर्को दिवस थियो संयुक्त राष्ट्रसङ्घले जुन महिनाको 4 तारिखलाई घोषणा गरेको निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस। सम्पूर्ण श्रोताहरूलाई आजको यस कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। मेलबर्न चौतारीको यो कार्यक्रम लिएर आज म लोक यहाँहरू समक्ष हाजिर भएको छु। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौँ, यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौं। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारान्जरी समुदाय उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौं, जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं। श्रोतावृन्द, गत हप्ता मेलबर्न चौतारीको कार्यक्रममा हामीले नारी स्वरमा 9 गीतहरू विभिन्न गायिकाहरूको स्वरमा प्रस्तुत गरेका थियौं र आजको कार्यक्रममा तिनै गीतहरूलाई विभिन्न गायकहरूको स्वरमा तपाईँहरू समक्ष प्रस्तुत गर्ने बाचा थियो। तर गत शनिबार मेलबर्नमा इन्टरनेसनल एभरेस्ट डेको एउटा विशेष कार्यक्रम आयोजन भएको थियो। त्यही एभरेस्ट डे कार्यक्रम सम्बन्धमा एउटा रिपोर्ट मेलबर्न चौतारीको आजको यो प्रसारणमा प्रस्तुत गर्न गइरहेका छौं। त्यसैले ती सबै गीतहरूलाई प्रस्तुत गर्न समय नपुग्ला आज, तर तीमध्ये केही गीतहरू समय रहेको खण्डमा अवश्य प्रस्तुत गर्नेछौ। एउटा स्वदेश गानबाट कार्यक्रमलाई अघि बढाउन चाहे, बोल्छ सगरमाथाको तिम्रो नेपाल।

0: श्रोताबिन्द, यो कार्यक्रमलाई अब अगाडि बढाउनु पूर्व यहाँहरू समक्ष मेलबर्न चौतारीकै बारेमा एउटा जानकारी गराउन चाहन्छौँ। अघिल्लो वर्षहरूमा जस्तै यस वर्ष पनि हामी रेडियोथोन 2026 विशेष कार्यक्रम लिएर जुन महिनाको 11 तारिक आउँदो बिहिबार 8 बजेदेखि 9 बजेसम्म मेलबर्न चौतारीको कार्यक्रममा आउँदैछौँ। विगतमा तपाईँ श्रोताहरूले हामीलाई प्रदान गर्नुभएको सहयोगप्रति सधैँ आभारी छौँ। यस वर्ष पनि यहाँहरूको त्यस्तै सहयोगको हामीले अपेक्षा गरेका छौँ। कृपया उक्त दिनको हाम्रो विशेष प्रस्तुतिलाई सुन्नुहोला र हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9419837794198377 फोन गर्नुहुन आग्रह गर्दछौँ। कम्युनिटी रेडियो 3CR अहिले तपाईँहरू नेपाली भाषाको कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। श्रोतावृन्द, गत सप्तान्तमा मेलबर्नमा सम्पन्न भएको इन्टरनेसनल एभरेस्ट डे 2026 कार्यक्रम सम्बन्धमा एउटा प्रस्तुति लिएर आएका छौँ। अब त्यसैलाई यहाँ समक्ष प्रस्तुत गर्न गइरहेका छौँ।
1: नमस्कार। 30 मई 2026 दिन नेपाली समुदायको एकता, वातावरणीय चेतना तथा युवा सशक्तिकरणलाई प्रवर्धन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मेलबर्नको ग्लेन रोएमा सफलतापूर्वक सम्पन्न भएको छ। फेडरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया फेन्काको आयोजनामा तथा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याब, नेप्लिज इन्भाइरोमेन्ट प्रोटेक्सन एन्ड फरेस्ट्री एसोसिएसन निपाक र रिसाइकल टु रिभाइभ R2R को सहयोजनामा कार्यक्रम सम्पन्न भएको हो। पग्लिरहेको घिउ बढ्दो जिम्मेवारी भन्ने मूल नारासहित आयोजित कार्यक्रममा युवा तथा बालबालिकाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको पहिलो चरणमा वातावरणीय सचेतना पदयात्रा आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले प्रकृति संरक्षण, जैविक विविधता तथा वातावरणीय जिम्मेवारीबारे जानकारी प्राप्त गरेका थिए। बालबालिकाहरूको लागि आयोजित विशेष सत्रमा प्रकृति संरक्षण, पुनप्रयोग अर्थात् रिसाइक्लिङको महत्त्व तथा नेपाली संस्कृति र वातावरण बीचको सम्बन्धबारे जानकारी प्रदान गरिएको थियो। यस कार्यक्रमले दोस्रो पुस्ताका नेपाली बालबालिकालाई आफ्नो सांस्कृतिक पहिचानसँगै जोड्दै वातावरणप्रति जिम्मेवार नागरिक बन्न प्रेरित गरेको आयोजकहरूले बताएका छन्। कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष युवा नेतृत्व तथा सशक्तिकरण रहेको थियो। युवा सहभागीहरूलाई सामाजिक उत्तरदायित्व, सामुदायिक नेतृत्व, वातावरण संरक्षण तथा स्वयंसेवाको महत्त्वबारे अभिमुखीकरण गरिएको थियो। यसले युवाहरूलाई समुदायमा सकारात्मक परिवर्तनका संवाहक बन्न प्रेरणा दिएको विश्वास गरिएको छ। कार्यक्रमको अन्तिम चरणमा विश्वव्यापी तापक्रम वृद्धि, वातावरणीय चेतना र हाम्रो जिम्मेवारी विषयमा अन्तर्क्रियात्मक छलफल सम्पन्न भएको थियो। वक्ताहरूले सगरमाथा तथा हिमाली क्षेत्रहरूमा जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसको समाधानमा समुदायको भूमिकाबारे प्रकाश पारेका थिए। यस अवसरमा विभिन्न नेपाली सामुदायिक संस्थाहरू, युवा, बालबालिका, अभिभावक तथा समुदायका अगुवाहरू एकै स्थानमा भेला भई सहकार्य, एकता र सामूहिक जिम्मेवारीको सन्देश दिएका थिए। विशेष रूपमा फेन्का, न्याब, एनआरएनए भिक्टोरिया लगायत विभिन्न संस्थाहरू बीचको सहकार्यले नेपाली समुदायलाई एकताबद्ध गर्दै साझा उद्देश्यका लागि मिलेर काम गर्न सकारात्मक उदाहरण प्रस्तुत गरेको थियो। आयोजकहरूले सगरमाथा दिवस केवल नेपालको गौरवको उत्सव मात्र नभई वातावरण संरक्षण, युवा नेतृत्व, विकास तथा सामुदायिक एकताको अभियान भएको बताएका छन्।
0: इन्टरनेसनल एभरेस्ट डे 2026 कार्यक्रममा विभिन्न व्यक्ति विशेषहरूले, विज्ञहरूले आफ्ना विचारहरू वातावरणको बारेमा जानकारीहरू व्यक्त गर्नुभएको थियो। तिनैमध्येबाट केहीले व्यक्त गर्नुभएको उहाँहरूका भनाइहरूको केही अंश अब प्रस्तुत गर्न लागिरहेका छौँ। सबैभन्दा पहिला भिक्टोरिया राज्यको लागि वाणिज्य दूत रहनुभएका निराजन गौली, उहाँ पेसाले सिभिल इन्जिनियर हुनुहुन्छ।
2: As a civil engineer, and I'm also involved with the infrastructure development while I was in Nepal and while I'm in here, Australia too. I mean, duita kura ke dekhchhau bhane इन्फ्रास्ट्रक्चर बनाउने भन्दै गर्दाखेरि इन्फ्रास्ट्रक्चर बिल्ड गर्दै गर्दाखेरि चाहिँ ग्लोबल वार्मिङसँग नसोच्ने हो भने हामी के गर्छौँ भन्दा त्यो बनाएको इन्फ्रास्ट्रक्चर कति वर्षको लागि कुन प्रपोजको लागि बनाएको भन्छौँ र त्यसको एउटा एरा सकिएपछि जस्तो लाइफ साइकल भन्छौँ हामी त्यसको टाइम सकिएपछि त्यसलाई चाहिँ डिसमेन्टल गर्ने फाल्ने र नयाँ बनाउने गर्छौँ तर अहिले इन्टरनेसनल डायस्पोराले के भन्छ भन्दा ग्लोबल वार्मिङसँगै के भन्छ भने तपाईँले यहाँ यदि यहाँको बोल्टी ब्रिज हेर्नुभयो भने जस्तो यहाँको चाहिँ तपाईँले वेस्ट गेट ब्रिज हेर्नुभयो भने लगभग अब लाइफ साइकल चाहिँ सकिसकेको छ तर अलरेडी के गरेको छ गभर्मेन्टले भन्दा 5-6 बढी चाहिँ इन्जिनियरहरू राखेर त्यसको नियमित के गरिराखेको छ भन्दा मेन्टेनेन्स गरिराखेको छ रिजन चाहिँ के हो भने दे वुड लाइक टु रिटेन द्याट इन्फ्रास्ट्रक्चर त्यो रिटेन गर्न सकियो भने चाहिँ के हुन्छ भन्दा त्यसले ग्लोबल वार्मिङमा चाहिँ जुन डिसमेन्टल गरेर त्यसलाई चाहिँ डिमोलिसन गरेर नयाँ बनाउँदाखेरिको जुन प्रब्लम आउँछ जुन त्यसले चाहिँ ग्लोबल वार्मिङमा चाहिँ इम्प्याक्ट गर्छ त्यो इम्प्याक्टबाट घटाउँ भन्ने छ अर्को कुरा हामी कङ्क्रिटिङ गर्ने भन्छौँ होइन हामी जस्तो नेपालमा रोड बनाउँदै गरेर कङ्क्रिट गर्ने एस्फाल्ट गर्ने भन्छौँ त्यसमा दुई प्रकारले गर्न सकिन्छ जस्तो एउटा चाहिँ कङ्क्रिट बनाउँदै गर्दाखेरि यो मेस जुन हामी हाल्छौँ जुन चाहिँ रियोबार फलामको टुक्रा फलाम हाल्ने भन्ने जुन छ त्यो फलाम नहालेर फाइबर हाल्न सकिन्छ अहिले जस्तो त्यसमा हामी नेपालकै कुरा गर्छौँ भने बाँसका टुक्राहरू पनि र कम्तीमा त्यो जियो फाइबर स्क्र्याप मेटलहरूको चाहिँ टुक्रा बनाएर त्यसलाई मिक्स गर्न सक्छौँ त्यसले अर्को के राम्रो गर्छ भन्दा हालिने मेटेरियल पनि के हुने भयो युज हुने भयो सँगै हाम्रो लाइफ साइकललाई पनि के गर्ने भयो इन्क्रिज गर्ने भयो अर्को पाटो भनेको जस्तो रोड हामी चाहिँ के गर्छौँ रोड बनाउँदै गर्दा हामीले एस्फाल्ट गर्ने भन्छौँ एस्फाल्ट गर्नलाई दुई प्रकारको एस्फाल्टहरू बनाउन सकिन्छ जस्तो तपाईँहरूलाई कतिको थाहा छ हामीले यो जुन ग्लासहरू युज गर्छौँ त्यो बोतल रिसाइकल गरेर त्यो बोतल चाहिँ हामीले एस्फाल्ट बनाउँदै गर्दा प्रिपेयर गर्दै गर्दाखेरि 15% त्यो ग्लास फाइबर त्यसमा मिसाउन सक्यौँ भने त्यसले दुईवटा काम गर्छ एउटा रिसाइकल गरेको बोतलहरू रियुज भयो अर्को कुरा सँगै रोड कन्स्ट्रक्सनलाई के गर्यो त्यसले चाहिँ क्वान्टिटी पनि हामीले जस्तो नेपालको कुरा गर्नुहुन्छ भने सिङ्गापुरबाट सबै के ल्याउनु पर्नेछ भिटामिनहरू किनेर ल्याउनु पर्नेछ जस्तो अस्ट्रेलियाले पनि कहाँबाट इम्पोर्ट गर्छ भन्दा सिङ्गापुरैबाट गर्छ यो इम्पोर्ट गर्ने मेटेरियलहरू चाहिँ घटाउन सक्यो 15% कम इम्पोर्ट गरियो भने पनि त नेसनको लागि फाइदा हो नि त होइन त त्यो कारणले गर्दाखेरि कन्स्ट्रक्सनसँग ग्लोबल वार्मिङ जोड्न सकियो भने चाहिँ त्यसले बेस्ट आउटकम दिन सक्छ यसलाई टेक्निकल ल्याङ्ग्वेज प्रयोग गर्दाखेरि चाहिँ सर्कुलर इकोनोमी भन्छ सर्कुलर इकोनोमी भनेको चाहिँ भइराखेको मेटेरियल युज गर्ने र त्यसलाई सर्कुलेट गर्ने जसले गर्दाखेरि कम उत्पादन चाहिँ गर्न सकियो तपाईँहरूलाई अर्को एउटा यहाँ अस्ट्रेलियाको पार्कहरूमा देख्नुभयो भने पार्कमा बच्चाहरूले प्रयोग गर्ने स्लाइड भयो पिङहरू भयो त्यसपछि हामी बच्चाहरूलाई चाहिँ पार्कमा लैजाँदै गर्दा हामीले बस्ने बेन्च भयो त्यो सबै के छ भन्दा तपाईँलाई भिक्टोरियाको कुरा गर्नुहुन्छ भने बालाघाटमा एउटा कम्पनी छ जसले यो प्लास्टिकका बोतलहरूसँग रिसाइकल गर्छ त्यो अनुसार त्यो रिसाइकल मेटेरियलबाट बनाउँछ र हामीलाई नै के गर्छ एज अ प्ले इक्विपमेन्ट्सको रूपमा चाहिँ डिप्लोय गर्छ द्याट्स हाउ इट्स वर्क्स द्याट इज द सर्कुलर इकोनोमी वी ह्याभ टु फोकस अन दि रियुज द मेटेरियल वी ह्याभ टु थिङ्क अबाउट सर्कुलर इकोनोमी अब म थोरै गभर्मेन्टको पार्टमा टच गर्छु इफ वी आर गोइङ टु वर्क अबाउट दि पर्टिकुलरली नेपाल गभर्मेन्ट इफ यु क्यान सी इट इट्स लाइक अस्ट्रेलिया अल्सो इन्भल्भ सो मच फर दि कम्युनिटी फरेस्ट आई थिङ्क इट्स अ लाइक नेपाल कम्युनिटी फरेस्ट प्रोजेक्ट इज द ओन्ली वान सक्सेसफुल प्रोजेक्ट विच वान इज सपोर्टेड बाई अस्ट्रेलियन गभर्मेन्ट द्याट इज वर्ल्ड रिनाउन्ड प्रोजेक्ट इज त्यो कम्युनिटी फरेस्टको कुरा चाहिँ मैले किन उठाउन खोजेको भन्दा कम्युनिटी फरेस्टबाट नेपालले के गर्न सक्छ भन्दा जुन कार्बन इमिसनको न्युट्रलाइजेसनको कुरा छ वर्ल्डमा अहिले तपाईँले साउथ एसियालाई हेर्नुभयो भने सबभन्दा बढी कम कार्बन इमिसन गर्ने भुटान हो त्यसपछि हामी नेपाल पर्छौँ भुटानले चाहिँ अफसेट कार्बन अफसेट एमाउन्ट भन्छ युएनबाट कार्बन अफसेट एमाउन्ट अलरेडी $1.5 billion हराएको छ भुटानले तर नेपाल फार बिहाइन्ड छ कार्बन अफसेटिङको लागि त्यो कारणले गर्दा यदि नेपालले अहिले तपाईँले हिजोको नेपालको बजेट भाषण हेर्नुभयो भने 3750 megawatt चाहिँ हामीसँग क्लिन इनर्जी छ भनेको मतलब हाइड्रो पावर छ अब हामी एक वर्षमा चाहिँ अर्को 1200 मेगावाट थप्दैछौँ, हामी 5000 मेगावाट हाराहारीको चाहिँ क्लिन इनर्जीमा जाँदैछौँ, हाइड्रो पावरमा जाँदैछौँ। भनेपछि अहिले हामीले अरू धेरै कुरा गर्न नसकिने दुईवटा सेक्टरलाई मात्रै गभर्मेन्टले आफैले ओन गरेर, एउटा कम्युनिटी फरेस्ट जस्तो फरेस्टलाई डिफरेस्टेसन हुनबाट जोगाउने र हामीले कार्बन ट्रेडिङ गर्ने जसले गर्दाखेरि बिलियन्स अफ दि कार्बन ट्रेडिङबाट लिन सकिन्छ। अहिले तपाईँले यदि वर्ल्डको कार्बन ट्रेडिङ गर्ने कम्पनीहरूलाई हेर्नुभयो भने नेपाल क्यान गेट $6 billion एभ्री इयर फ्रम दि कम्युनिटी फरेस्ट। द्याट इज द प्रस्पेक्टिभ, द्याट इज द पोसिबिलिटी फर नेपाल, बट नेपाल डिडन्ट अप्रोच द्याट वान। यस इट्स अलरेडी बिन स्टार्टेड बट द्याट हेजन्ट बिन द्याट फार येट, द्याट इज द सिचुएसन। इफ इज अ हाइड्रो पावर सेक्टर, if you can establish the hydropower sector, that is the clean energy, as well as there is a, if we are going to use the fossil fuels, for example Australia is using the most of the fossil for the power generation, koila use garera ke garcha uranium they are using for the electricity generation. When the electricity product, the byproduct have to decommission, tele chha ke garirakheko chha bhanda tyo jun byproduct nikhincha त्यसले चाहिँ के गरिराखेको छ भन्दा इन्भाइरोमेन्टलाई टोटल्ली इफेक्ट गरिराखेको छ। र त्यो इफेक्ट गरे बापत चाहिँ के गर्छ भन्दा अस्ट्रेलिया, अमेरिका, चाइना, इन्डिया जस्ता देशले चाहिँ युएनमा चाहिँ कार्बन ट्रेडिङको लागि उनीहरूले पेनाल्टी तिरेर पैसा के गरेको हुन्छ, युएनसँग बसेको हुन्छ। जसले कार्बन इमिसन गर्छ उसले चाहिँ इमिसन गरे बापतको रोयल्टी तिरेको छ। भनेपछि हामी चाहिँ के गरिरहेछौँ, नेपाल चाहिँ कार्बन चाहिँ हामीले युटिलाइज गरिराखेको छौँ। भनेपछि हामीले त्यो उनीहरूले तिरेको पेनाल्टी चाहिँ हामी के हो, हामी रिसिभर हुनु पऱ्यो। गभर्मेन्टले गर्ने काम चाहिँ दुईवटा बात हो, एउटा हाइड्रो पावरलाई चाहिँ कार्बन ट्रेडिङसँग जोड्ने र कार्बन ट्रेडिङसँग जोडेर हाइड्रो पावरको क्लिन इनर्जी त हाम्रो बाई प्रोडक्ट छैन, हाइड्रो पावरले त केही पनि बाई प्रोडक्ट निकाल्दैन। भनेपछि हामीले के गर्नु पर्दैन भन्दा वेस्ट म्यानेजमेन्ट गर्नु पर्दैन। हामीले इनर्जी प्रोडक्सन गऱ्यौँ तर वेस्ट म्यानेजमेन्ट गर्नु पर्दैन। तर इफ यु वान्ट टु गो टु द फोसिल फ्युल्स वी हेभ टु प्रोडक्ट द इनर्जी, इन द सेम टाइम वी हेभ टु म्यानेज द बाई प्रोडक्ट, वी हेभ टु म्यानेज द वेस्ट एज वेल। द्याट इज द रिजन बिहाइन्ड इट, द नेपाल गभर्मेन्ट हेभ टु इस्टाब्लिस द्याट सिचुएसन, द्याट सिनारियो एन्ड प्रेजेन्ट टु द युएन। प्रोबेब्ली फ्रम द हाइड्रो पावर नेपाल विल गेट बिलियन्स अफ डलर एभ्री इयर एन्ड नेपाल विल बी भेरी प्रस्परस and very is like a developed country soon. We don't need to worry about from least developed country to developed, as a, it's like a developing country graduation, we may able to be a developed country within a 10 years, even though just one leap from the carbon trading. We are the lack that area. Probably Nepal government is working on it. Nepal government already started community forest and they are going to start the hydropower. Private sector also started for the hydropower sector to do the carbon trading. Thank you so much.
0: उहाँ हुनुहुन्थ्यो भिक्टोरिया राज्यको लागि वाणिज्य दूत रहनुभएका निराजन गौली। उहाँ पेसाले सिभिल इन्जिनियर हुनुहुन्छ। त्यसै गरी कार्यक्रममा रहनुभएका अर्का वक्ता हुनुहुन्थ्यो राजेन्द्र स्थापित, जो पर्वतारोही हुनुका साथै पर्यटन व्यवसायी पनि हुनुहुन्छ।
3: नमस्ते सबैजनालाई, माउन्टेनियरिङ बिजनेसमै इन्भल्भ पनि छु। दिस इज माई कम्पनी क्लाइम्बिङ नेपाल। यो इन्भाइरोमेन्टको बारेमा बेलुकालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, यहाँ मलाई दुई शब्द बोल्ने मौका दिनुभएकोमा। मैले चाहिँ मेरो टिम, म चाहिँ उहाँ तासी सर हुनुहुन्छ, उहाँ चाहिँ तेन्जिङ नोर्गेको ग्रान्डसन हुनुहुन्छ। उहाँसँग पनि मैले केही दिन बिताएँ, उहाँको कुराहरू सुनेँ। अनि मेरो बिजनेस पार्टनर हुनुहुन्छ पासाङ सर, उहाँ पनि पोर्टर हुनुहुन्छ, होल लाइफ यसैमा गरिराख्नु भएको छ, टुरिज्म उसमै होइन, अब द्याट्स इज अकुपेसन। अनि उहाँहरूको कुरा चाहिँ मैले सेयर गर्नु गइरहेको छु। उहाँहरूले के भन्नुभयो भन्दाखेरि चाहिँ एकदम भेरी सिरियस थिङ, उहाँहरूले चाहिँ रियल आइडले देखिराख्नु भएको छ दादा, होइन। बेस क्याम्पमा के भयो भन्दाखेरि चाहिँ यु क्यान सी द रिभर्स के, अहिले चाहिँ त्यो कुलो बगिरहेको छ कि, आइस मेल्ट भइरहेको छ। पहिला उहाँहरूले चाहिँ आइस फोरेर हामीले पानी पिउने गर्थ्यौँ भने अहिले चाहिँ रियल्ली यु क्यान सी द कुलो क्या, त्यहाँ पानी बगिरहेछ भेरी। अनि त्यही कारणले गर्दा पनि यो एकदम डेन्जर छ क्या, तल रुट खाइसकेको छ। कतिखेर त्यहाँ एभलाइज जान्छ के हुन्छ थाहै छैन क्या, इट्स भेरी अनसेफ राइट नाउ. अनि अनि के छ भन्दा अर्को प्रब्लम भनेको ओभर क्राउड, एकदमै ओभर क्राउड छ होइन. किन भन्दाखेरि ओभर क्राउडले अनि के गर्छ भन्दा अब प्लास्टिकहरू युज गर्छ होइन, फोहोर एकदमै फोहोर छ होइन. आई नो दे आर अर्गनाइजिङ, दे आर बिन वर्किङ, तर चाहिँ के छ भन्दा बिगेस्ट प्रब्लम भनेको क्याम्पफोरतिर छ. क्याम्पफोरमा के छ भन्दा अलिक ठुलो ग्राउन्ड छ, त्यहाँ चाहिँ हामीले चाहिँ त्यहाँबाट सबमिट पुस गर्ने हो. त्यहाँ चाहिँ त्यहाँ के छ भन्दाखेरि चाहिँ त्यहाँबाट फोहोर ल्याउन पनि एकदम गाह्रो छ कि शेर्पाहरूलाई होइन, तल ल्याउन. अनि अनि मलाई के लाग्यो भन्दाखेरि चाहिँ आई थिङ्क हामीहरूले काम गर्न सक्छ त्यसमा. आई डोन्ट नो कसरी गभर्मेन्ट लेभलबाट काम गरियो. ड्रोनहरू, ड्रोन ड्रोन त त्यहाँसम्म जाँदैन, अब तपाईँको क्याम्पसम्म चाहिँ फोहोर कसरी ल्याउन सकिन्छ, शेर्पाहरूलाई कसरी फेसिलिट गर्ने अनि इन्करेज गर्ने उहाँहरूलाई चाहिँ, अनि क्याम्प टूबाट चाहिँ ड्रोनले बेस्ट क्याम्पसम्म ल्याएर फोहोरहरू नेक्स्ट टाइम जानुभयो. यु क्यान सी कति फोर छ भनेर होइन, यु क्यान सी 2010 र 2026 होइन, मैले हल्का डाटाहरू राखेको छु होइन, एकदमै फोर छ होइन. अब होइन शेर्पा आर ट्राइङ देयर बेस्ट, तर चाहिँ त्यहाँ चाहिँ मान्छेहरूलाई चाहिँ वुमेन बडीलाई चाहिँ एकदम च्यालेन्जिङ छ क्या त्यहाँ गएर बाँच्नुलाई. अब सबैको बडीले सेम काम गर्दैन, समबडी क्यान लिभ विदाउट अक्सिजन बट मोस्ट अफ देम दे निड अक्सिजन राइट हियर. अनि यहाँ चाहिँ यहाँबाट समय पुस गर्ने हो, यहाँ चाहिँ टेन्टहरू फोहोरहरू बढी छ. अन्त चाहिँ आई थिङ्क अर्गनाइजेसन आर वर्किङ रियली हार्ड, तर चाहिँ यो ग्लोबल प्रब्लम हो कि होइन, त्यही भएर हामीहरूले चाहिँ लेट्स टेक सम एक्सन टु प्रोटेक्ट द रुफ अफ द वर्ल्ड होइन. किन भन्दाखेरि ह्युज इम्प्याक्ट चाहिँ एभरेस्टमै देखिँदो रहेछ क्या, मैले देखेको चाहिँ अरू ठाउँमा पनि देखिन्छ, तर चाहिँ एक्चुअल चेन्जेस चाहिँ यु क्यान सी अन टप देयर राइट हियर होइन. यस्तो यस्तो कुराहरू छ. आई डोन्ट नो अब हामीहरू त ग्राउन्ड पर्सन, अब तपाईँहरू अर्गनाइजेसन हुनुहुन्छ होइन, हाउ क्यान वी वर्क ह्यान्ड टु ह्यान्ड एन्ड आफ्टर सेयर पार्टी एन्ड हाउ क्यान वी कोअर्डिनेट इच अदर होइन, ह्यान्ड टु ह्यान्ड गरेर तपाईँहरूले हामीलाई इन्स्ट्रक्सन दिनु, हामी चाहिँ ग्राउन्डमा काम गर्छौँ. शेर्पा गाइडहरू पोर्टर मेन भनेको चाहिँ आइनो, शेर्पा गाइड आर भेरी अवेर अफ दिस. किन भन्दाखेरि कति कुराहरू चाहिँ त्यहाँ हाई एल्टिट्युडमा गएपछि दिमागले पनि राम्ररी काम गर्दैन क्या, टु बी अनेस्ट. यु वान टु सेभ यर बडी एन्ड यु वान टु जस्ट एचिभ यर गोल. हामी चाहिँ एभरेस्ट चढ्न जान्छौँ नि त, गोलमा मात्र फोकस हुन्छ कि, अरू चिजमा खासै फोकस हुन्छ क्या हामीहरूले त्यहाँ गएपछि चाहिँ. तर मलाई लाग्छ चाहिँ के भन्दाखेरि पोर्टर साथीहरूलाई पनि अवेरनेस ट्रेनिङ गराउने. किन भन्दाखेरि पोर्टरको चाहिँ काम के भन्दाखेरि भारी बोक्ने, अनि पछि उहाँहरूलाई चाहिँ त्यति धेरै फोकस हुनुहुन्न क्या यो विषयमा चाहिँ, मैले देखेको चाहिँ. किन भन्दा प्लास्टिकको कागजहरू फ्याँक्ने अरू अरू विदेशीहरूले चाहिँ मैले कलेक्ट गरेको देखेँ होइन, पोर्टरहरूलाई चाहिँ आई थिङ्क टु वर्क अन द्याट अवेरनेस होइन. अनि ठाउँ ठाउँमा चाहिँ त्यो टुरिज्म रुटमा चाहिँ आई थिङ्क बिन त मैले देखेँ, तर धेरै बिनहरू देखेँ, रिसाइकल बिनहरू पनि राख्न सकिन्छ कि भन्ने चाहिँ मलाई एकदमै त लागिरहेको थियो त्यो चाहिँ. अनि त्यो ठाउँ ठाउँमा किन भन्दाखेरि एज यु गो यु इट प्रोटिन बार होइन, त्यो रबिसहरू हुन्छ अन्त सबैले पकेटमा राख्दैन कि, जस्तो चाउचाउहरू खान्छ होइन. आई थिङ्क विल इफ यु क्यान पुट द रिसाइकल बिन होइन ठाउँ टु ठाउँ ठाउँमा, आई थिङ्क वि क्यान कलेक्ट टाइम टु टाइम एन्ड रियुज होइन, तपाईँले केही बनाउन सकिन्छ कि भन्ने चाहिँ मलाई लाग्यो होइन. प्लास्टिक रिसाइकल भयो, एसपिसिएहरूले राम्रोसँग काम गरिराख्नु भएको छ होइन. आई थिङ्क अनि अल्सो एभरेस्ट सिजनमा चाहिँ परमिट कन्ट्रोल पनि गर्नुपर्छ जस्तो मलाई लाग्छ. किन भन्दाखेरि मान्छेहरू त्यही ओभर आई नो एभ्रीबडी वान्ट टु गो देयर, अनि ओभर क्राउडले गर्दा चाहिँ अहिले भएको प्रब्लम चाहिँ अक्सिजन सप्लाई अनि ओभर क्राउड. किन भन्दाखेरि ट्राफिक जाम देखिराख्नु भएको छ नि त, त्यहाँ दे डोन्ट केयर अबाउट एनिथिङ एन्ड त्यो मान्छेहरूको मृत्यु पनि एकदम हाई बढाउँछ क्या त्यसले चाहिँ. त्यही भएर आई थिङ्क विड टु वर्क विथ द गभर्मेन्ट साइड इज मलाई लाग्छ चाहिँ होइन. हामीहरू चाहिँ एज अ नेपाली अर नन नेपाली थ्रु आउट द वर्ल्ड छौँ होइन, वी ह्याभ टु प्रोटेक्ट के अब हामी त हामीभन्दा पनि अब आउने जेनेरेसनलाई चाहिँ अब नेचर सबैले युज गर्नुपर्छ, तर भेरी भेरी केयरफुल्ली आई थिङ्क होइन, अवेर भएर आई थिङ्क मलाई म चाहिँ यति नै भन्न चाहन्छु.
0: उहाँ हुनुहुन्थ्यो इन्टरनेसनल एभरेस्ट डे 2026 बोल्दै पर्वतारोही तथा पर्यटन व्यवसायी राजेन्द्र स्थापित. मेलबर्न चौतारीमा श्रोताहरू समक्ष इन्टरनेसनल एभरेस्ट डे 2026 वातावरण सम्बन्धमा आफ्ना विचारहरू व्यक्त गर्नुभएका वक्ताहरूमध्येबाट केहीले व्यक्त गर्नुभएका भनाइहरू प्रस्तुत गर्ने क्रममा अब आजलाई अन्तमा सुन्नेछौँ वातावरणविद डाक्टर राधा वाग्लेद्वारा व्यक्त विचारहरूको केही अंश.
4: क्लाइमेट चेन्जको इम्प्याक्ट अथवा क्लाइमेट चेन्ज हुनुमा अलिकति ग्लोबल पोलिटिक्सलाई हेर्नुपर्छ कि पहिलो ब्याकग्राउन्डमा. त्यो कुरा यहाँ अगाडि उठेर मैले थोरै हाइलाइट गर्न चाहेको के भने 2015 जब पेरिस एग्रिमेन्टमा हामीले 1.5 डिग्री बिलो टेम्परेचरलाई इन्डस्ट्रियल इराभन्दा अगाडि जान नदिने भन्ने कमिटमेन्ट ग्लोबलले गऱ्यौँ, त्यतिखेर युएस युनाइटेड स्टेट्स अफ अमेरिका अमेरिका पनि त्योभित्र थियो। तर पछि जुन पहिलो ट्रम्प कार्यकालमा ट्रम्पले उहाँले चाहिँ त्यो पेरिस एग्रिमेन्टबाट हात झिक्नुभयो, पछाडि जानुभयो, त्यस पछाडि पनि त्यहाँनिर अलिकति ग्लोबल पोलिटिक्समा गभर्न गर्ने भएको हुनाले त्यो कुराले गर्दा त्यहाँ इम्प्याक्ट गर्यो। तर पछिल्लो चरणमा अहिले आएर त्यो भनौँ न ग्लोबल एडमा नै त्यसको इम्प्याक्ट परेको हुनाले होल 40% अफ ग्लोबल एड चाहिँ युनाइटेड स्टेटबाट चाहिँ कन्ट्रिब्युट भएको हुँदा त्यसले अहिले हामीलाई सिग्निफिकेन्ट इम्प्याक्ट पारेको छ। किन भन्दा हामीले काम गर्ने भनेको हामी वान अफ द भल्नरेबल क्लाइमेट भल्नरेबल कन्ट्रिज हौँ, त्यो कारणले गर्दा हामीले ग्लोबल्ली चाहिँ कम्पेन्सेट पाउँथ्यौँ, प्रोजेक्टहरूमा चाहिँ हाम्रो फन्डिङहरू आउँथ्यो, त्यो कुरालाई अहिले ओभरअल इम्प्याक्ट पारेको देखिन्छ। त्यसो हुँदाखेरि हामीले अहिले के हाम्रो रोल भनेको के भन्दा ग्लोबल कम्युनिटी वी निड टु कन्भिन्स द्याट यसले चाहिँ हामीलाई कति इम्प्याक्ट पारेको छ, जुन समस्या हामीले क्रिएट गरेको होइन, ग्लोबल वार्मिङमा हाम्रो 0.25 मात्रै कन्ट्रिब्युसन छ, हाम्रो इमिसन भनेको हामीले ग्लोबल्ली गर्ने इमिसन भनेको त्यो पोल्युसन होइन है, इमिसन भनेको चाहिँ ग्लोबल वार्मिङ जो पृथ्वीलाई तातो बनाउन गर्ने काममा हाम्रो 0.25% इमिसन छ। तर सबभन्दा भल्नरेबल अथवा इम्प्याक्टेड चाहिँ के छ त भन्दा नेपाली अथवा हामी जस्तै लिस्ट डेभलपिङ कन्ट्रिजहरू भन्छ 47 कन्ट्रिजहरू चाहिँ इम्प्याक्टेड छ, त्यसमध्येको नेपालीको। र यो इन्टरनेसनल क्लाइमेट निगोसिएसनमा जाँदाखेरि पनि हाम्रो से भनेको एकदमै सानो हुन्छ, जसरी हाम्रो से त्यहाँ एकदमै सानो हुन्छ, सरले मार्जिनलाइज कमिटीको पर्सपेक्टिभबाट हेर्नु भन्नुभयो, नेपालमा त्यो मार्जिनलाइज कमिटीले बोलेको से पनि हाम्रो नेपालीज पोलिटिकल कन्टेक्स्टमा एकदमै सानो हुन्छ। सबभन्दा ठुलो प्रब्लम भनेकै त्यही। त्यसो हुँदा के गर्नु पऱ्यो भन्दाखेरि जो बढी इम्प्याक्टेड छ त्यसको से सुनिनु पऱ्यो। माउन्टेन कम्युनिटीमा कसरी हाम्रो मार्जिनलाइज कम्युनिटी चाहिँ इम्प्याक्टेड छ भन्ने कुरा यहाँ लिएर आउँदाखेरि हाम्रो हिमालय भनेको त्यहाँ हामीले देखेर माउन्टेन चढेर इकोनोमीले मात्रै हामीलाई फाइदा हुने होइन कि, त्यो हाम्रो लाइफ लाइन हो। त्यहाँबाट नदी बगेर आउँछ, त्यो नदी बगेको हाम्रो कृषिमा आधारित अर्थतन्त्र छ, हाम्रा महिलाहरू हाम्रा ग्रामीण किसानहरू लोकल कम्युनिटिजहरू त्यसमा हाइली डिपेन्ड गर्छन्।
5: This is 3CR Community Radio and you are listening to Melbourne Chautari, a Nepalese radio program in Victoria, every Thursday 8 p.m. to 9 p.m.
4: त्यो नदी बग्ने प्रक्रियामा भएको अलिकति फरक, त्यहाँबाट आउने पानी वाटर हाइड्रोलोजिकल सिस्टममा पर्ने अलिकति इम्प्याक्टले पनि हाम्रो लोकल इकोनोमीमा ठुलो इम्प्याक्ट पर्छ। लोकल इकोनोमीमा इम्प्याक्ट पर्नु भनेको अल्टिमेटली गएर महिलाहरूको हाउस होल्ड बर्डन मा चाहिँ वृद्धि हुनु, उनीहरूले घाँस काट्न जान टाढा जानु पर्ला, बढी हाम्रो घाँसपात झार उम्रेर त्यसमा आफ्नो चाहिँ परिश्रम खर्च गर्नुपर्ने हुन्छ, घरमा बिरामीहरू बढ्ला त्यसमा केयर वर्क अनपेड केयर वर्कको वृद्धि हुन्छ, धेरै कुराहरू छ। मेलहरू त्यो कारणले गर्दा माइग्रेट हुनु पर्ला, उनीहरू पैसा कमाउन अरबिक देशहरूमा तथा अन्य कन्ट्रीहरूमा माइग्रेट भएर जाला, घरको सम्पूर्ण वर्णन महिलाहरूले लिनुपर्छ। त्यसै गरी इन्डिजिनस कम्युनिटीहरूको आफ्नै लाइफ स्टाइल छ, शेर्पा कम्युनिटिजहरूको झन् हाइली यो भनौँ न एभरेस्ट क्लाइम्बिङसँग रिलेटेड हुनुहुन्छ, उहाँहरू लोकल टुरिज्म छ, लोकल टुरिज्ममा महिलाहरूको कति धेरै कन्ट्रिब्युसन छ, आएका पाहुनाहरूको व्यवस्थापन गर्ने काममा जहाँ गएर पनि होटलमा हेर्नुहोस् होइन कति धेरै उहाँहरूको परिश्रम लागेको हुन्छ, त्यो कुरालाई पनि यसले इम्प्याक्ट गरेको हुन्छ। त्यसो हुँदाखेरि अब यसले हामीले हिमालको हिउँ घटेर सौन्दर्यमा एउटा पार्ने इम्प्याक्ट बेग्लै छ भने त्यसलाई भित्री रूपमा हेऱ्यो भने हाम्रो ह्युम्यानिटी हाम्रो लोकल लाइभलीहुड हाम्रो भनौँ न लाइफ स्टाइलमा धेरै ठुलो इम्प्याक्ट छ, हामीले देखेको सोचेको भन्दा पनि त्यो चाहिँ हामीले यहाँबाट देख्ने भनेको चाहिँ टिप अफ द आइसबर्ग हुन्छ कि, एउटा टुप्पो मात्रै देखाएको है अब हाम्रो हिमाल सिद्धे छ त्यो मात्रै होइन। अनि अर्को कुरो चाहिँ हाम्रो त्यहाँ चाहिँ थाउजन्ड्सभन्दा बढी ग्लासियर लेक्सहरू छन् जसको हामी कहाँ एकाउन्टै छैन, हामी कहाँ यति धेरै हाइड्रोलोजिकल सिस्टमको अध्ययन गर्ने नेपालमा त्यस्तो साइन्टिफिक रिसर्च अर्गनाइजेसनहरू पनि छैन, न रिसर्च पर्याप्त छ, न त्यो ठाउँ एक्सेसिबल नै छ, हामीलाई कतिवटा छ भन्ने पनि एकाउन्ट छैन। र अहिले भर्खरै गरेको स्टडीमा 40 चाहिँ लगभग ग्लासियर लेक्सहरू चाहिँ दे आर अबाउट टु ब्रस्ट है, कुन दिन ब्रस्ट भएर डाउन स्ट्रिम कम्युनिटीमा के हुन्छ थाहा छैन. योभन्दा अगाडि पनि भोटे कोसी जलाधारदेखि लिएर भोटे कोसी हाइड्रो पावरदेखि लिएर अरू एक दुईवटा साना साना हाइड्रो पावरहरू पुरै कम्प्लिटली वास्ट अवे भएको चाहिँ हामीलाई थाहा छ. त्यसले एउटा इन्फ्रास्ट्रक्चरमा पारेको भन्दा पनि बढी त्यसले इकोनोमीमा पारेको प्रभाव पनि छ. त्यसो हुँदाखेरि यसको चाहिँ एकदम देखिने एउटा पोइन्ट इम्प्याक्ट भन्दा पनि यसको एउटा क्यास्केडिङ इम्प्याक्ट एउटा कन्टिन्युस इम्प्याक्ट छ. त्यो इम्प्याक्टलाई विचार गरेर हामीले काम गर्नुपर्ने हुन्छ. र समग्र हामीले बायोडाइभर्सिटीको कुरा गरौँ, जङ्गलको कुरा रेड. अब मैले अलिकति वन मन्त्रालयमा काम गरेको मेरो 20-25 वर्षको नेपालको अनुभवलाई पनि लिएर भन्दा हामी अलरेडी रेड प्लसमा छौँ. रेड प्लस भनेको रिड्युसिङ इमिसन्स फ्रम डिफोरेस्टेसन एन्ड फरेस्ट डिग्रेडेसन हो. त्यसलाई हामीले कम गरेर हल्ट गरेर ग्लोबल कम्युनिटीबाट हामीले चाहिँ पेमेन्ट पनि पाइरहेको छौँ. तर त्यो पेमेन्ट पाउने कुरामा नेपालले गर्नुपर्ने प्रयासभन्दा पनि हामीले चाहिँ यतापट्टिबाट भन्नुपर्दा उसले त्यसलाई चाहिँ अलिकति इज गर्नु पऱ्यो क्या, सहजीकरण गर्नु पऱ्यो. दस थरीको हिसाब किताब लिएर आऊ, यो नापेर त्यो नापेर लिएर आऊ होइन क्या. फरेस्ट छ, वृद्धि गरेको छ भन्ने आधारमा चाहिँ पेमेन्ट गर्नु पऱ्यो कि. यो पेमेन्ट लिने काम चाहिँ फलामको चिउरा चपा हुन्छ नि, त्यो भन्दा नि साह्रो छ क्या. त्यस कारणले गर्दा हामीले नेपाली सरकारलाई अर्थ बुद्धि दिनु भन्दा पनि ओल्डमा चाहिँ हामीले अरू इन्टरनेसनल कम्युनिटीलाई भन्नु पऱ्यो कि नेपालले कम्युनिटीको रगत पसिना लगाएर वन जोगाएको छ, तिमीहरूले त्यसलाई कम्पेन्सेट गर, यो दस तरिको हिसाब किताब गरेर नलाऊ भन्न चाहिँ हामीले भन्नु पऱ्यो भनेर मैले अब एउटा ग्लोबल लिडरको हिसाबले मैले अनुरोध गरेँ. र अब लोकल्ली भन्नुपर्दा अघि पनि मैले यहाँ सुरुमा भनेको थिएँ कि हाम्रो यो इन्क्लुजन के इन्क्लुजन भन्ने नेपालमा पनि स्टिल अघि पनि हामीले सुरुमै भन्यो कि यहाँ तपाईँले यति कुरा सिकेर जानुहुँदैछ भने सिकेर जाने कुरा होइन क्या. यहाँ हुनुहुन्छ कि धेरैजना महिला दिदीबहिनीहरूले उहाँहरूलाई यति धेरै परम्परागत ज्ञान सिप नलेज उहाँहरूसँग छ कि उहाँको के छ भनेर हामीले सोध्नु पऱ्यो कि. तपाईँहरूको ल्याउनु भन्नु पऱ्यो, त्यो नलेज ट्रान्सफर हुनु पऱ्यो कि. त्यो कुरो चाहिँ एकातिर छ, न घरको न घाटको हो, न पढेको एजुकेसनले त्यहाँ गएर काम गरेर एप्लाई गरेर उनीहरूलाई सुविधा दिन सकेको छ, न उहाँहरूको भएको एक्जिस्टिङलाई चाहिँ हामीले कायम गर्न सकेको छ क्या. त्यो कुरो इन्डिजिनस कम्युनिटिजहरू पनिसँग पनि छ क्या. त्यसलाई डकुमेन्ट हुनु पऱ्यो, त्यसलाई क्यास गर्नु पऱ्यो. अनि अघि मलाई यहाँ उहाँ सरले भन्दा भन्दै एउटा कुरा, यो माउन्टेनमा रब्बिसहरू छोड्नै चाहने, यो गभर्मेन्टले पनि के पोलिसी बनाउनु पर्छ होला, त्यसमा हामीले एडभोकेसी गर्नुपर्छ होला भन्दाखेरि कथन कदाचित चाहिँ म माउन्टेन चढ्दा चढ्दै मरिहालेँ भने पनि मेरो डेड बडी म फिर्ता लिएर म जहाँ गयो बडा गएको हो ती ल्याउने जिम्मा मेरो हुन्छ भनेर त्यो कमिटमेन्ट गर्नेलाई मात्रै चाहिँ सब्मिट गर्न दिनु पऱ्यो कि. नभए त्यहाँ गएर चाहिँ रफिस गर्ने आफू परे त्यहाँ गएर ऊ हुने चाहिँ होइन क्या. त्यसरी अब भनौँ न यो क्रेज अथवा यो पपुलारिटी चाहिँ बढ्दैछ. अब कहिलेसम्म त जेको पनि एउटा क्यारिङ क्यापासिटी हुन्छ क्या. हात्तीमा पनि लगाएर हजारजना मान्छे राख्दै भने हात्ती कोल्याप्स हुन्छ क्या. द्याट इज सिमिलर हो क्या, त्यो एउटै खालको कुरा हो. त्यस कारणले गर्दा जेको पनि क्यारिङ क्यापासिटी हेर्ने त्यसलाई चाहिँ नियमन गर्नको लागि अब त्यसमा चाहिँ अलिक बढी रोयल्टी तिराउने हो कि अरू कमिटमेन्टहरू गराउने हो कि त्यो गराएर सक्छौँ भनेर मात्रै दिनुपर्छ. अनि रब्बिस व्यवस्थापनको लागि पनि सगरमाथाबाट लिएर आएको रब्बिसलाई रिसाइकल गरेर बनाएको प्रोडक्ट भनेर एउटा सोभेनियर भनेर बिक्री गर्ने हो कि मान्छे त ग्लोबल्ली त्यो त्यस्तो खालको कुरामा पनि एउटा इन्भाइरोमेन्टल कन्सियस बायर्सहरूले त त्यो खालको पनि बाई गर्न सक्छ नि त. त्यो खालकोमा जाने हो कि सर इन्टरप्रेनर हुनुहुँदो रहेछ होइन, त्यो खालको नयाँ इन्टरप्रेनर प्राइभेट बिजनेसको सोच्ने हो कि होइन, हामीले त्यो खालको कुरामा पनि मान्छे इन्करेज गर्नु पऱ्यो. अनि अर्को गर्ने भनेको धेरै गर्न सक्नुहुन्छ र गरिरहनु भएको छ उहाँ, यो अब फेरि मार्जिनलाइज कम्युनिटीलाई नै कन्ट्रिब्युट गर भन्ने होइन कि. उहाँहरूलाई गरेको कुरामा रिकग्निसन गर्नु पऱ्यो क्या. युआर डुइङ ग्रेट, अनि तपाईँले गरे बापत चाहिँ ओल्ड कम्युनिटीले तपाईँलाई यति दिइहाल्छ, तपाईँले यो फाइदा दिनु पाउनुभयो भनेर उहाँहरूले त्यो अनुभव गर्न पाउनु पऱ्यो क्या. यो अर्थी बुद्धि दिने भनेको उहाँहरूलाई होइन, उहाँहरूबाट सिक्ने हो लिने हो भन्छु मैले चाहिँ होइन. हरेकले चाहिँ रेस्पोन्सिबल टुरिज्म, रेस्पोन्सिबल के गर्न लागेको, रेस्पोन्सिबल बिजनेस, रेस्पोन्सिबल हरेक कुरा रेस्पोन्सिभ हुनु पऱ्यो कि. त्यही हो, जसरी हामीले प्रयोग गर्न मात्रै होइन त्यसलाई तरल लगाउने हुन्छ कि, खान मात्रै होइन फाल्न पनि जानु पऱ्यो कि. कसरी फाल्दा चाहिँ त्यो लेस चाहिँ डेट्रिमेन्टल हुन्छ भन्ने कुरो चाहिँ त्यो हामीले आत्मसात गर्नु पऱ्यो. त्यो कुरो चाहिँ धेरै दिदी बहिनीहरूलाई महिलाहरूलाई र त्यो प्रकृतिसँग जोडिएको कम्युनिटीलाई मात्रै थाहा हुन्छ र हामीले धेरै पढेर जानेछौँ भनेर धेरै हामीले फुर्ती फाटी गर्नु हुँदैन.
0: नेपाली भाषाको कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। तपाईँहरू समक्ष अहिले सप्तान्तमा मेलबर्नमा सम्पन्न भएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस वरपर रहेर एउटा रिपोर्ट प्रस्तुत गरिरहेका छौं। श्रोतावृन्द, अब प्रस्तुत छ मेलबर्नमा पर्वतारोहण पर्यटन विषयमा उच्च शिक्षा अध्ययन गरिरहनु भएका एक विद्यार्थी समक्ष यसै दिवससँग जोडेर वातावरण सम्बन्धमा हामीले सोधेको जिज्ञासाप्रति व्यक्त गरेको उहाँका भनाइहरू। सबैभन्दा पहिला उहाँको परिचयबाट कुराकानी सुरुवात गरिएको थियो।
6: धन्यवाद। मेरो नाम चाहिँ अनुप्रस्थ पौडेल। म चाहिँ टुरिज्मको स्टुडेन्ट, निश टुरिज्म माउन्टेनियरिङ चाहिँ मैले आफ्नो अन्डरग्राडमा पढेको थिएँ र आफ्नो मास्टर्स चाहिँ यहाँ मेलबर्नमा मोनास युनिभर्सिटीबाट चाहिँ इन्टरनेसनल सस्टेनेबल टुरिज्ममा पढेको हो र म नेपालमा हुँदाखेरि र यहाँ पनि अहिले टुरिज्ममै काम गर्छु।
0: अहिले मौसम परिवर्तनका कारण हिमालमा हिउँ अधिक मात्रामा पग्लिरहेको सम्बन्धमा आफ्नो धारणा उहाँ यसरी व्यक्त गर्नुहुन्छ।
6: हजुर, विश्वभरका हिमाल र हिउँ जलवायु परिवर्तनकै कारण गर्दै गएको छ। हिमाली हिउँ, पग्लिएर बग्ने पानी, लाखौँ मानिसको खानेपानी, कृषि र बिजुलीको मुख्य स्रोत हो। जब हिउँको मात्रा घट्छ, हिउँ चाँडै पग्लिन्छ, हिउँको मौसमहरू छोटो हुन्छन् र हिउँको सट्टा वर्षा बढ्छ। त्यसैले गर्दाखेरि फ्ल्यास फ्लडहरू बढ्न सक्छ र गर्मीको सिजनमा चाहिँ पानीको अभाव हुनसक्छ। यो कारणले गर्दाखेरि नदी प्रणालीहरू, वन्यजन्तु र आर्थिक क्षेत्रमा पनि ठुलो असर पार्छ। यसले के देखाउँछ भन्दाखेरि चाहिँ हाम्रो पृथ्वीको चाहिँ तापक्रम बढिरहेको छ र हिउँको घट्दो अवस्था हामी सबैको लागि एउटा चेतावनी हो र यो कुरालाई नबुझ्दाखेरि, यसको तयारी नगर्दा मानिसहरू, समुदाय र प्रकृतिले ठुलो क्षति बेहोर्नुपर्छ। त्यसैले हिउँ घट्ने समस्यालाई गम्भीरतापूर्व लिनु र जलवायु परिवर्तन रोक्न प्रयास गर्नु एकदम अत्यावश्यक छ जस्तो लाग्छ मलाई। हामीले इक्जाम्पलहरू हेर्दाखेरि नेपालमा माछा पुछ्रे हिमाल पहिला सेतै देख्थ्यौँ भने अहिले पोखराबाट हेर्दाखेरि कालो ढुङ्गाको थुप्रो बाहेक केही पनि देखिँदैन। हिउँ त साइड साइडमा पनि देखिँदैन। हजुरको एभरेस्ट चढ्नेहरू मान्छेहरूले पनि कति भनिरहेको हुनुहुन्छ, पहिला पहिला यहाँसम्म हिउँ थियो, अहिले त त्यहाँ हिउँ नै छैन, यो ग्लेसियर लेकहरू बढ्दैछ, हिउँ छिटै पग्लिएर ग्लेसियर लेकहरू धेरै बनेपछि के हुन्छ पछि गएर भन्दाखेरि चाहिँ तिनीहरू फुट्छन्, ग्लेसियर लेक आउटबर्स्ट फ्लडहरू हुन्छन्, त्यस्तो फ्लडहरूले पुरै गाउँ नै बगाइदिन्छन् र यो एकदम ठुलो थ्रेट हुन्छ फ्युचरको लागि, अहिले पनि कति भइरहेकै छ। त्यही भएर चाहिँ यो एकदम इम्पोर्टेन्ट कुरा हो, सबैले थाहा हुनुपर्ने कुरा हो जस्तो लाग्छ मलाई।
0: सप्तान्तमा मेलबर्नमा सम्पन्न अन्तर्राष्ट्रिय सगरमाथा दिवस र यसलाई विगत चार वर्षदेखि फेनका, एनआरएनए, न्याप र अन्य नेपाली सङ्घ संस्थाहरूको सहभागितामा आयोजन गर्दै वातावरण र यसको प्रभावलाई सर्वसाधारणमा जानकारी गराउँदै आइरहेको बारेमा पनि उहाँसँग प्रतिक्रिया लिएका थियौँ।
6: मानिसहरूले चाहिँ यो जलवायु परिवर्तनबारे चाहिँ जान्नुपर्छ किनकि यसले हाम्रो स्वास्थ्य, खाना पानी, बसोबास, सुरक्षा, रोजगारी सबैमा असर गर्छ। यसले गर्मीको लहरदेखि लिएर खडेरी, बाढी, आँधी र बन्डडेलो जस्तो जोखिम पनि बढाउँछ। यो कुरा जान्न सबैजनालाई चाहिँ महत्त्वपूर्ण छ किनकि यसले मानिसहरूलाई परिवर्तन के भइरहेको छ भन्ने कुरा बुझ्न र पछि फ्युचरको लागि तयारी गर्न र हुनसक्ने क्षति जे छ त्यसको क्षतिलाई चाहिँ कम गर्नलाई चाहिँ मद्दत गर्छ। जलवायुको जानकारीले इन्फ्रास्ट्रक्चरहरू, एग्रिकल्चर अनि वाटर म्यानेजमेन्ट र भनौँ न आपतकालीन योजनामा राम्रो निर्णय लिन पनि सहयोग गर्छ। यो चाहिँ भविष्यको मात्रै समस्या होइन, ए धेरै अवसरहरू त अहिले नै देखिन थालिसकेका छन्। त्यसैले जलवायु परिवर्तनबारे सचेत हुनु भनेको आफ्नो जीवन र आफ्नो समुदायलाई सुरक्षित राख्नका लागि आवश्यक कदम हो।
0: मेलबर्न चौतारीमा अहिले प्रस्तुत थियो गत सप्तान्तमा मेलबर्नमा सम्पन्न इन्टरनेसनल एभरेस्ट डे 2026 सम्बन्धमा एउटा प्रस्तुति। यस सामग्रीलाई कृतिका पौडेल, सुदीप श्रेष्ठ र लोक राईद्वारा तयार पारिएको थियो। कम्युनिटी रेडियो 3CR यहाँहरू अहिले नेपाली भाषाको कार्यक्रम मेलबर्न चौतारी सुन्दै हुनुहुन्छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता बिहिबार मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR को 855 AM, 3CR को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR खोजेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँकहीँबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रममा श्रोताहरू समक्ष अब गीत प्रस्तुत गर्ने बेला भएको छ र सुन्दैछौ शिव परियारको स्वर र संगीत, गीतकार केशव आचार्य। यसै गीतलाई अघिल्लो साता गायिका दिव्यज्योति मिश्रको स्वरमा सुनेका थिए।

भर्खरै सुनेको गीतमा स्वर थियो शिशिर योगीको, गीतकार दामु मर्सिफुल, संगीतकार सन्तोष श्रेष्ठ। अघिल्लो साता यस गीतमा गायिका अन्जु पन्तको स्वरलाई सुनेका थियौं। श्रोतावृन्द, आजको कार्यक्रमको अन्ततिर आइपुगेको छ। श्रोताहरूलाई पुनः मेलबर्न चौतारीको रेडियोथोन 2026 बारेमा जानकारी गराउन चाहे, अघिल्लो वर्षहरूमा जस्तै यस वर्ष पनि हामीले रेडियोथोन 2026 विशेष कार्यक्रम लिएर जुन महिनाको 11 तारिक आउँदो बिहिबार 8 बजेदेखि 9 बजेसम्म मेलबर्न चौतारीको कार्यक्रममा आउँदैछौँ। विगतमा तपाईँ श्रोताहरूले हामीलाई प्रदान गर्नुभएको सहयोगप्रति सधैँ आभारी छौँ। यस वर्ष पनि यहाँहरूको त्यस्तै सहयोगको हामीले अपेक्षा गरेका छौँ। कृपया उक्त दिनको हाम्रो विशेष प्रस्तुतिलाई सुन्नुहोला र हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9419837 फोन गर्नुहुन आग्रह गर्दछौ। यिनै प्रस्तुतिहरूसँगै आजलाई मैले श्रोताहरूसँग विदा माग्ने बेला पनि भइसकेको छ। आज पनि हाम्रो कार्यक्रमलाई सुनेर साथ दिनुभएकोमा तपाईँ श्रोताहरूलाई आभार व्यक्त गर्दछौ। कार्यक्रम सम्बन्धमा केही सुझाव, सल्लाह, प्रतिक्रियाहरू भए कृपया हामीलाई पठाउनुहोला। हाम्रो इमेल ठेगाना हो मेलबर्न चौतारी @gmail.com।

आज महिनाको पहिलो बिहीबार हो। हरेक महिनाको पहिलो बिहीबार हामीले कार्यक्रमको अन्तमा नेपालका विभिन्न भाषाभाषीहरूमध्ये कुनै एक भाषामा गाइएको एउटा गीत तपाईँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौँ। यसैलाई निरन्तरता दिँदै आज जुन महिनाको पहिलो बिहीबारको यो कार्यक्रमको अन्तमा नेवार भाषाको एउटा गीतलाई यहाँहरू समक्ष प्रस्तुत गर्दैछौँ। गत मे 17 तारिकमा सङ्गीतकर्मी जेम्स प्रधानद्वारा सार्वजनिक गरिएको ऱ्याप विधामा आधारित गीत हो यो। यसलाई युट्युबमा हाकु नेपाल भाषा सङ सर्च गरेर भिडियो हेर्न सक्नुहुनेछ। स्वर सङ्गीत र रचना हो जेम्स प्रधानको। यसै गीतलाई श्रोताहरू समक्ष छाडेर आजलाई म लोक बिदा भएँ। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्री, यहाँहरूको साता शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।